0: शुक्रिया, आपने रेडियो अमन FM 88.4 बटग्राम ट्यून किया।
1: रेडियो अमन, रेडियो अमन, रेडियो अमन जज्बा है मोहब्बतें समेटने का, मोहब्बतें समेटने का, मालूमात की एक नई दुनिया बनाने का, एक नई दुनिया बनाने का। ये जज्बा है आपकी आवाज बनने का, जज्बा है आपको बाखबर रखने का, जज्बा है आपको बाखबर रखने का, एक अज्म अपनों को पास लाने का, बिछड़ों को फिर से मिलाने का, एक जज्बा आपको खुश रखने का, आपके चेहरों पर मुस्कुराहटें लाने का। रेडियो अमन 88.4 खुश रहने का जज्बा।
2: ग्रानो औरिदुन को तसो आवाज आवरे द रेडियो अमन 88.4 बट ग्राम मुंग सरे उसे।
3: रेडियो अमन नेटवर्क,
4: पैगाम अमन है,
5: प्यार की एक दुनिया लेकर,
6: मोहब्बत समेट कर।
7: सुनते रहिए रेडियो अमन 88.4 नेटवर्क।
8: रेडियो अमन नेटवर्क, अमन।
9: यो नीम सौ का बापो
10: राशा लेगा द्रेव सौ का बाप राशा लेगा दूसरा वाचा नेमवान वर्तम के दो त्रिधानी वाचा शब्द
11: یا لکه سید غنی رضا دا کباب په مونږ باندې ډیر دی لیمو می په هم نه چوڑ کړی دی
12: نه ګل کاکا تاسو خوری امیر اولی گلم میلمنو له کباب وړم
11: رضا یو کباب مونږ سره وخوره چې د خولې خوند ورسره ښه شي
12: نه ګل کاکا زما پال دی میده کې می زخم دی اور پکی بلیږي ازما می ناراضی
11: ګوره سید غنی ته پرونی بچه یې او معده دې بیا خرابه ده نسخه درته ښیم هم اوس لاړ شه او د بډاګرام هر ښه میډیکل سټور یا جرنل سټور نه ایسیډ ګو د معدې سیرپ راواخله د کم استعمال نه بعد چې به د معده داسې شي چې اوسپنې به ازموي
12: ګل کاکا معدې اوسپنې نه هضموي خو داسې راته ښکاري چې د معدې ډېر ښه بوتل دی ځکه خو تا ته سترې کباب پراتې دي ګل کاکا دا نوم او رنگ را ته بیا وایا چې څوک بدل سیرپ پرانه کی
11: نوم یې ایسیډ گو دی شین رنگ کې په میده جوړه ده او د بټاګرام هر ښه میډیکل سټور او جنرل سټور کې ښه په اسانتیا سره ملاویږي دا نوم یې ایسیډ گو چې هیر درنه نشي
12: ګل کاکا دا سپیلنګ را ته هم وایا چې وی لیکم
11: زه درته وایم ته یې لیکا اے سی آئی ڈی جی او
13: کچرستا سخلیلا تروی تروی اوبرازی دروٹے نپس مو پا میدہ بوجوی بار بار اڈرکی کوے میدہ کے مو زخم یا تیزابیت وی نو ہم اس زان لا دا منلشوی کمپنے دا میدی سیرپ ایسیڈ گو را واخلے کم چی دا زل بٹاگرام ہر خو میڈیکل سٹور او جنرل سٹور کی پا آسان تیا سرا ملاوی گی مین ڈسٹریبیوٹر دے محسن شاہ ٹریڈرز جیل مول بٹاگرام درابطیش میرا دا 0311-158-7745 بل نمبر دے

0: 9492483।
1: जहाँ मीठी बोलियाँ बोली जाए
2: वहीं बनता है कमर चाय का खूबसूरत पाकिस्तान। कमर चाय
1: अमन का कलम पजूर बदलता रावलूंगा।
3: एक लम्हा जरा गौर से सुनिए। कामयाबी का मियार सिर्फ दावा नहीं बल्कि नतीजा हो तो फिर नाम याद रखिए राइजिंग पाकिस्तान इस्लामिया पब्लिक स्कूल एंड कॉलेज बटग्राम। मुख्तसर अरसे में बेहतरीन तालीमी कारकर्दगी, शानदार नताइज। हालिया मैट्रिक बोर्ड इम्तिहानात में जिला भर में पहली पोजीशन के साथ साथ 117 तलबा में 112 तलबा की A1 ग्रेड में कामयाबी। ठहरिए, सिर्फ यही नहीं बल्कि इदारे के पहले बैच के 2 तलबा का यूनिवर्सिटी ऑफ इंजीनियरिंग एंड टेक्नोलॉजी पिशावर में मेरिट पर दाखला। यही है मियारी तालीम की पहचान। राइजिंग पाकिस्तान इस्लामिया पब्लिक स्कूल एंड कॉलेज बटग्राम में नर्सरी ता FA, FSC, प्री मेडिकल, प्री इंजीनियरिंग और कंप्यूटर साइंस की बेहतरीन तालीम। जदीद साइंस व कंप्यूटर लैब, जदीद लाइब्रेरी, ट्रांसपोर्ट की सहूलत इत्मीनान और जिम्मेदारी के साथ। छठी जमात से 12वीं जमात तक बच्चियों के लिए अलहदा सेक्शन। प्राइमरी सेक्शन के लिए तजुर्बाकार फीमेल स्टाफ। वी आर राइजर्स। महदूद नशिस्तों पर दाखले जारी है। पता याद रखिए, राइजिंग पाकिस्तान इस्लामिया पब्लिक स्कूल एंड कॉलेज, नजबैंक ऑफ खैबर, बटग्राम। फोन नंबर 0356535207।
4: بټګرام خلکو د پاره د خوشحالي زیری اوس تاسو لا بل ځای ته تلو ضرورت نشته تاسو په خپل هار بټګرام کې ډیر معیاري او د ضرورت ټول سیزن ملاویدل شي لکه دال چاول هر قسمه مصالحې لکه حافظ کابلی پلاو حافظ سالن مصالحه او حافظ بریانی مصالحه او د کمال خبره پکې دادا چې د 1 کیلو مصالحې سره ډوډۍ فری کولډ ډرینکس او هر قسمه جوس ور سره هم ملاویږي د ماشومانو د پاره د هر کپنی وارا او سترندن پیمپر هم ملاویږي لکه راحت سنایپیس او روم پرز نو بیا هم نن تشریف راوړې ریاض کریانا اینڈ جنرل سٹور بټګرام تا او تر لاسه کوي د کور ټول راشن هم په هول سیل او هم په پرچون او پته یاد ساتي ریاض کریانا اینڈ جنرل سٹور یونائیټیډ مارکیټ بټګرام د نورو معلوماتو لپاره په دې نمبر رابطه وکړئ اسد خان 0347-61-064-17 محمد ریاض 0356-32-017 او پی ٹی سیل نمبر هم یاد ساتے 0997-310-490 ریاض کریانا سٹور د اعتماد او د کوالٹی نوم
5: تاسو اورئ ریڈیو امن، ریڈیو امن، دا امن آواز ستاسو آواز۔

0: मोहब्बत समेट कर तो सुनते रहिए रेडियो अमन 88.4 नेटवर्क।
1: रेडियो अमन नेटवर्क।
2: यौनिम सरो कबाप हो
3: राशा लेका
2: द्रेव सो कबा राशा लेका द्वित वाचा ने मोन वर्तम के दो द्रेव दानी वाचा शब
4: या लेका सेद गनी राजा दा कबाप पो मुंग बांधी डीर दी लेमू में पे हम न छोड़ कड़े दे
5: न गुल काका ता सुखरे अमीर आवले गलम मेलमनो ल कबाप पड़म
4: राजा यो कबाब मुंग सरो खरा छ दखले खंदे वर सर खशी
5: न गुल काका जमा पाल दे मैदा के में जख्म दे और पटी बलीगी हजमा में नाराजी
4: गोरा सेवनी तो परुनी बचे और मैदा दे ब्याह खराब था नुस्खा दरता है हम उस लाड़ से आओ दो बड़ा ग्राम हर मेडिकल स्टोर या जर्नल स्टोर ना एसेट गो द मैदे सिरप रावाखला द कम इस्तेमाल ना बाद चिब दे मैदा दासी चो उस पने बाज मवी
5: गुल काका मैदे उस पने न हजमई होता सिरा तहकारी چدمیدی ډیر خوب وتل لے زکه هوتا تا سترے کباب راتی دی گل کاکا دا نو مورنگی رات بیا وایا چې سوک بدل سیرپ پران کی
4: نو می ایسڈ گو دے شین رنگ کے پے میدا جوړلا او د بٹاگرام هر خ میڈیکل سٹور او جنرل سٹور کے خپ آسانتیا سرا ملاویگی دا نو می اولیکا ایسڈ گو چې هیر درنه نشی
5: گل کاکا دا سپیلنگ رات هم وایا
6: رائس فیس واش که چرته تاسو غواړی چې مخ مو سپین صفا تازه او کلی ښکار شي نو صفات رائس فیس واش استعمال کړئ. صفات رائس فیس واش لري کوي ستاسو د مخ ناس پوروالی دانې داغونه وغیرہ همیشه لپاره او بل دا چې کړي به ستاسو مخ نرم سپین تازه او ښایسته. نو بیا انتظار د څه خبرې کوئ خو اوس لاړ شئ او نږدې کاسمیټکس دکان نه ځان لره واخلئ صفات رائس فیس واش. نور معلومات لپاره مین ډسټریبیوټر محسن شاه ٹریڈر جیل موڈ بڑگرام سرا هم رابطہ کولی شئ. موبائل نمبر دے 0311-1587-745. پات ہربل شیمپو آیا ستاسو ویخت غورځیږي ویختمو گن نرم چمکدار یا صحت مند دی نو پریشانہ کیږي بنا زکه چې اوس په مارکیټ کې موجود دی صفات ہربل شیمپو کم چې ورکی ستاسو ویختو لخ کلا نرمی چمک او خایست. نو هم اوس لاړ شئ محسن شاہ ٹریڈر جیل موڈ بٹاگرام تا او ځان لاره واخلئ صفات ہربل شیمپو. موبائل نمبر دے 0311-1587-745.